0: AM. This time check is brought to you by HBL Freedom Account. Jahan khab, wahan HBL. This program was brought to you by
1: Shaukat Khanum, Karate ki takleef.
0: And
2: Sarsabz Nitro Foss ko laga aur jeet ta ja.
0: And
3: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
0: And
4: Tabal Family Mixture line, Umrah par jaye.
0: And
5: HBL Freedom Account. Jahan khab, wahan HBL.
0: And
6: Dabur Red Toothpaste, 7 dental problems ka ek solution.
0: And
7: try all new Vatika shampoo, nourishes hair naturally.
0: And
8: Pakistan ka best bank, Nizan Bank, the premier Islamic bank.
9: In chote kadmon mein kal ke khwab chupe hain aur har kadam ek nayi duniya ki taraf badhta hai, lekin jab kadam hi aage na badh sake तो ख्वाब थम जाते हैं और वजूद बस कहीं पीछे रह जाता है। तो आए पोलियो वर्कर्स की हर दस्तक का जवाब दें और हर मुहिम के दौरान अपने बच्चों को पोलियो से महफूज बनाएं।
5: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
10: خالص اجزا بھروسے مند شفا شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
11: کمیٹی چلانا بھی ایک الگ ہی ٹینشن ہے کسی کا کیش نہیں ہے تو کسی کا کل بھیجتا ہوں والا ایکسکیوز اور کسی کو ریمائنڈر پر ریمائنڈر چاہیے इन एक्सक्यूजेस से बचने के लिए जैस कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो क्योंकि आपकी आसानी के लिए जैस कैश है ना।
5: मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
12: वीकली लकी ड्रॉ विनर रावलपिंडी से जीती है जाहिदा गोल्ड कॉइन। अब आप भी हर हफ्ते कार, ईवी बाइक, गोल्ड कॉइन्स और बेशुमार इनाम जीत सकते हैं। बस वाटिका शैम्पू बॉटल स्क्रैच करो और विन करो ढेरों इनाम। पिछले हफ्ते के विनर जानने के लिए वाटिका शैम्पू के सोशल मीडिया पेजेस विजिट करें। ट्राई ऑल न्यू वाटिका शैम्पू, नरिशेस हेयर नेचुरली।
0: This program is brought to you by
13: via telehealth पर डॉक्टर से ऑनलाइन मशवरा करें या करीबी सरकारी सेहत मरकज पर जाएं।
0: FM 100 like us on facebook.com/FM247365 FM 247365।
14: बैन अल-अक़वामी सफर पर रवाना होने वाले मुतवज्जो हूँ, ایسی آن لائن ایپس اور پلیٹ فارمز سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتے ہیں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
15: ایف ایم 100
0: 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
15: السلام علیکم پاکستان، پاکستان۔

0: उसकी आदत से जो है वो पता चल जाता है उसकी नेचर का. ऑल राइट. और उसी के साथ साथ जो है वो हमें जरूना भी मैसेज करती हैं, कहती हैं उस इंसान का इंसान होना. दिस इज सो फनी. वो ये कह रही है कि भाई वो इंसान इंसान हो तो उसको जो है वो जज किया जा सकता है. तो किसी इंसान का इंसान होना भी जरूरी है. तो इस तरह उसको समझ आ जाता है भाई ऐसा कहना है जरूना का. किसी इंसान को समझने के लिए आपके ख्याल में सबसे जरूरी क्या है, ये हमारा सवाल है और इस पर सबकी राय हमारे सामने आ रही है. हमारे पास एक और मैसेज भी आया है लेकिन उन्होंने अपना नाम नहीं लिखा. कहते हैं बाजी मुझे लगता है कि किसी इंसान को समझने के लिए ना उसकी एक दो बातों से ही अंदाजा हो जाता है कि वो कैसा है. ये बात तो ठीक है. वैसे शुरू में अगर आप अंदाज और उसकी लैंग्वेज से भी ना आप काफी हद तक अंदाजे लगा लेते हैं कि ये जो शख्स है वो किस टाइप का है, अच्छे टाइप का है या नहीं. मतलब बेसिकली बिकॉज बहुत मैटर करता है आपका वे ऑफ टॉकिंग. आई थिंक वे ऑफ टॉकिंग मैटर्स अ लॉट एंड लॉट. इसी से आपको पता चल जाता है कि जो शख्स है वो कैसा है. तो ये बात जरूरी है कि इसीलिए आप अपने अल्फाज का चुनाव बहुत अच्छा करें. ये बड़ा जरूरी होता है कि अच्छे अल्फाज का इस्तेमाल करें, अच्छे अल्फाज आप बोलें, अच्छे से बात करें ताकि लोग जो हैं वो आपसे अच्छी तवक्कुआत रखें. सो दैट इज वेरी इंपॉर्टेंट. ऐसे ही करें लोगों से बात तो किसी का ना दिल दुखाएं और अच्छे से रहें भाई. और मजीद लोगों की भी मैसेज का हम इंतजार कर रहे हैं. आज सबसे हम जानेंगे कि किसी इंसान को समझने के लिए क्या चीज जरूरी है. आपकी जुबानी हम ये जानेंगे. और फिलहाल हम ब्रेक की जानब जा रहे हैं और आएंगे वापस ब्रेक के बाद.
1: It's 12:45 p.m. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
3: In chote kadmon mein kal ke khwab chupe hain aur har kadam ek nayi duniya ki taraf badhta hai. Lekin jab kadam hi aage na badh sake to khwab tham jate hain. और वजूद बस कहीं पीछे रह जाता है. तो आए पोलियो वर्कर्स की हर दस्तक का जवाब दें और हर मुहिम के दौरान अपने बच्चों को पोलियो से महफूज बनाएं.
4: कमेटी चलाना भी एक अलग ही टेंशन है. किसी का कैश नहीं है तो किसी का कल भेजता हूँ वाला एक्सक्यूज और किसी को रिमाइंडर पर रिमाइंडर चाहिए. इन एक्सक्यूजेस से बचने के लिए जैस कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो क्योंकि आपकी आसानी के लिए जैस कैश है ना.
5: पाकिस्तान समेत दुनिया भर में बहुत सी औरतों को माली, जिस्मानी, जहनी और जिनसी घरेलू तशद्दुद का सामना करना पड़ रहा है. चाहे आप किसी के शौहर, वालिद, भाई या बेटे हों, अपना स्ट्रेस और फिक्र को अपनी बीवी, बेटी, बहन या वालदा पर हरगिज ना निकाले. हुकूमत पाकिस्तान ने घरेलू तशद्दुद का निशाना बनने वाली औरतों के लिए खुसूसी हेल्पलाइन 1099 के साथ हेल्पलाइन 1099 ऐप का आगाज किया है ताकि हमारे इदारे उनकी भरपूर मदद कर सकें. अगर आप या आपके जानने वाले घरेलू तशद्दुद का शिकार हैं तो फौरी तौर पर हेल्पलाइन 1099 ऐप को गूगल प्ले स्टोर और एप्पल स्टोर से डाउनलोड करें. होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें. हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो लाल बटन का इस्तेमाल करें जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे. तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं. याद रखिए घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है. तशद्दुद से तहफ्फुज आपका हक है. वजारते इंसानी हुकूक, हुकूमत पाकिस्तान.
1: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया.
6: 100 FM.
7: Hi friends, I'm Mikal Zulfikar and today I'm not speaking to you as a public figure but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs and let's stand together.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
6: پاکستان میں واٹس ایپ ہیکنگ کے واقعات میں خطرناک حد تک اضافہ ہو چکا ہے. روزانہ عام شہری، بزرگ، خواتین، طلباء اور کاروبار سے وابستہ افراد اپنے واٹس ایپ اکاؤنٹ سے محروم ہو رہے ہیں. اس ویڈیو میں ہم آپ کو دو اہم باتوں پر رہنمائی فراہم کریں گے. اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو اسے واپس کیسے حاصل کیا جا سکتا ہے، اور مستقبل میں واٹس ایپ کو دوبارہ ہیک ہونے سے کیسے محفوظ رکھا جا سکتا ہے. آئیے دیکھتے ہیں واٹس ایپ ہیک کیسے ہوتا ہے. پاکستان میں عام طور پر واٹس ایپ ہیکنگ کے لیے استعمال کیے جانے والے طریقے. آپ کو واٹس ایپ یا کسی جاننے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے، یا یہ 6 ہندسوں کا کوڈ بھیج دیں. بعض اوقات یہ پیغام کسی دوست یا رشتہ دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے. لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں. بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے. یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا. نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست. اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائیں نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں. ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں. اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا. واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا. یہ کوڈ درج کریں. زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے. اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر ٹو اسٹیپ ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں. 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر. اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال. اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو. سم کارڈ سب سے اہم ہے. اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں. رابطوں کو فوری اطلاع دیں. اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں. اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں. اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے. ٹو اسٹیپ ویریفیکیشن لازمی فالو کریں. سیٹنگز، اکاؤنٹ، ٹو اسٹیپ ویریفیکیشن، یہاں ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو. ای میل ایڈریس ضرور شامل کریں. ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے. اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں. تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو. کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے. جعلی لنکس اور آفر سے بچیں. مفت انٹرنیٹ انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں. ایسے لنکس پر کلک نہ کریں. واٹس ایپ لنک ڈیوائسز چیک کریں. سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں. فون لاک اور بایو میٹرک استعمال کریں. اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا. پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں. یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں، بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے. تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں.
8: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
9: FM 24/7/365

0: FM 100's time check. It's 2 p.m.
1: इन छोटे कदमों में कल के ख्वाब छुपे हैं और हर कदम एक नई दुनिया की तरफ बढ़ता है, लेकिन जब कदम ही आगे न बढ़ सके तो ख्वाब थम जाते हैं और वजूद बस कहीं पीछे रह जाता है। तो आए पोलियो वर्कर्स की हर दस्तक का जवाब दें और हर मुहिम के दौरान अपने बच्चों को पोलियो से महफूज बनाएं।
0: This program is brought to you by
2: Shaukat Khanum, Karachi Ki Takleef.
0: And
3: Step School Se Foundation Ho Strong. Call now at 0311117837.
0: Like us on facebook.com/FM247365.
4: قدرت کا نظام توازن پر قائم ہے،
5: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے،
6: گھر کے افراد اور آمدن میں توازن
7: ہماری ذمہ داری ہے،
8: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ ایف ایم 100 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان۔
9: السلام علیکم پاکستان۔ پاکستان
10: اٹس ناٹ واٹ یو پلے، اٹس ہاؤ یو پلے اٹ۔ ایف ایم 100
11: یور فیورٹ نمبر آن مائی فنگر ٹپس۔ Catch your favorite number within no time. Genie in a radio with your very own RJ Jasmine.

0: Majaya, sab kyun dekh rahe the?
1: Experience the all-new Hyundai Palisade Hybrid at your nearest Hyundai dealership. Premium has its shape.
2: Muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account.
3: الحمدللہ میزان بینک ہے پاکستان کا واحد بینک جس نے بہترین بینک ہونے کا اعزاز 6 مرتبہ حاصل کیا. جب آپ کو پاکستان کا بہترین بینک دے اسلامک بینکنگ کی بہترین خدمات تو پھر کہیں اور کیوں جائیں؟ تو آج ہی میزان بینک میں اکاؤنٹ کھلوائیں اور ایکسپیرینس کریں بہترین بینکنگ سہولیات. پاکستان کا بیسٹ بینک میزان بینک, دا پریمیر اسلامک بینک.
2: HBL Freedom Account کے ساتھ مفت فنڈ ٹرانسفر, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL Freedom Account, جہاں خواب وہاں HBL.
4: वाटिका वीकली लकी ड्रॉ विनर, रावलपिंडी से जीती है जाहिदा गोल्ड कॉइन. अब आप भी हर हफ्ते कार, ईवी बाइक, गोल्ड कॉइन्स और बेशुमार इनाम जीत सकते हैं. बस वाटिका शैम्पू बॉटल स्क्रैच करो और विन करो ढेरों इनाम. पिछले हफ्ते के विनर जानने के लिए वाटिका शैम्पू के सोशल मीडिया पेजेस विजिट करें. ट्राई ऑल न्यू वाटिका शैम्पू, नरिशेस हेयर नेचुरली.
5: सफर हज एक मुकद्दस सफर और इस सफर में एक भरोसेमंद मुनज्जम जरूरी है. हज 2027 का एक्सक्लूसिव हज बैंकिंग पार्टनर HBL इस्लामिक मंजूर शुदा मुनज्जमीन के साथ मिलकर प्राइवेट हज की वसूलियों और बैंकिंग को आसान बना रहा है. और इस मुबारक सफर के लिए सऊदी रियाल बा आसानी खरीदें HBL करेंसी एक्सचेंज की मुल्क भर में मौजूद 70 से जायद आउटलेट्स के जरिए. HBL इस्लामिक, सफर हज में आपका खिदमत गुजार. शराइत और ज़वाबित लागू हैं.
6: 100 FM.
5: सफर हज एक मुकद्दस सफर और इस सफर में एक भरोसेमंद मुनज्जम जरूरी है. हज 2027 का एक्सक्लूसिव हज बैंकिंग पार्टनर HBL इस्लामिक मंजूर शुदा मुनज्जमीन के साथ मिलकर प्राइवेट हज की वसूलियों और बैंकिंग को आसान बना रहा है. और इस मुबारक सफर के लिए सऊदी रियाल बा आसानी खरीदें HBL करेंसी एक्सचेंज की मुल्क भर में मौजूद 70 से जायद आउटलेट्स के जरिए. HBL इस्लामिक, सफर हज में आपका खिदमत गुजार. शराइत और ज़वाबित लागू हैं.
7: बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं. वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं. वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है. बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फहाश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है. पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है, ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें. www.pta.gov.pk. मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
8: This program is brought to you by
9: Sir Subs Nitro Force को लगा और जीत ताजा.
8: And
10: Phoenix लगा और भूल जा, Phoenix लगा और भूल जा.
8: And
11: VR Telehealth पर डॉक्टर से ऑनलाइन मशवरा करें या करीबी सरकारी सेहत मरकज पर जाएं.
8: And
12: Tabal Family Mixture लाएं, उमराह पर जाएं.
8: And
2: HBL Freedom Account, जहां ख्वाब वहां HBL.
8: And
13: Dabur Red Toothpaste, 7 dental problems का एक solution.
8: And
4: try all new Vatika shampoo, nourishes hair naturally.
14: ख्वाब तो सब देखते हैं, बेहतर रोजगार का, मगर इस ख्वाब की ताबीर के गैर कानूनी जराए खतरनाक रस्तों पे ले जा सकते हैं, जहां मौत मुंह खोले आपकी मुंतजर है.
15: हमने अपने आप को 3 बार मौत देखे.
16: टाइम से मनु ऐसे ही के मैं हूं, कब्र च चला गया, मैं नहीं बचा.
17: फिर उन्होंने साड़ी वीडियो बनाया, सानू मारिया, सानू कुटिया.
14: अपने ख्वाबों की तकमील के लिए कानूनी रास्ता इख्तियार करें.
18: एम्बेसी के थ्रू प्रॉपर वे में सबमिट करवाया और बहुत ही जल्दी मेरा वीजा लग गया था, वर्क वीजा.
14: इंसानी स्मगलिंग में मुलविस गिरोहों के सद्देभाव के लिए वज़ीर-ए-आज़म पाकिस्तान की सरबराही में खुसूसी टास्क फोर्स का क़याम.
6: ملگیر کریک ڈاؤن جاری، ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں۔ اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں۔ مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں، انسانی اسمگلروں کے چنگل سے بچیں، خواب ضرور دیکھیں، بہتر راستہ چنیں۔ حکومت پاکستان۔
19: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
20: بینکنگ سہولیات جیسا کہ مائکرو فائنانس ایپس، جیز کیش، ایزی پیسہ اور سوشل میڈیا پلیٹ فارمز عموماً صارف کے رجسٹرڈ موبائل نمبر کے ساتھ منسلک ہوتے ہیں، جس کے ذریعے یہ اکاؤنٹس نہ صرف فعال کیے جاتے ہیں بلکہ کسی تبدیلی کی صورت میں تصدیق کے لیے بھی استعمال کیے جاتے ہیں۔ اگر کوئی سم آپ کے نام سے ہٹا دی جائے یا طویل عرصے تک استعمال نہ ہونے کی وجہ سے ریسائیکل ہو کر دوبارہ جاری کر دی جائے تو یہی نمبر کسی دوسرے شخص کو دیا جا سکتا ہے، اور اگر بر وقت احتیاطی تدابیر اختیار نہ کی جائیں تو نیا صارف اس نمبر سے منسلک آپ کے سوشل میڈیا یا دیگر ڈیجیٹل اکاؤنٹس تک رسائی کر سکتا ہے۔ ایسے اکاؤنٹ سے کی جانے والی کسی بھی غیر قانونی، گمراہ کن یا توہین آمیز سرگرمی کی ذمہ داری اصل اکاؤنٹ ہولڈر پر عائد ہو سکتی ہے، جس کے نتیجے میں قانونی پیچیدگیاں اور شہرت کو نقصان پہنچنے کا خدشہ ہوتا ہے۔ اسی طرح اگر پرانے نمبر سے منسلک بینکنگ یا مالیاتی ایپس محفوظ نہ کی جائیں تو مالی دھوکہ دہی اور غلط استعمال کا خطرہ بھی پیدا ہو سکتا ہے۔ اپنے آن لائن تحفظ کے پیش نظر یہ اقدامات ضرور اٹھائیں۔ جیسے ہی کوئی نمبر اپنے نام سے ہٹائیں یا تبدیل کریں، فوراً اپنے تمام سوشل میڈیا اور ڈیجیٹل پلیٹ فارمز اپ ڈیٹ کر لیں۔ اپنے بینک، مائکرو فائنانس اور پیمنٹ ایپس میں ہمیشہ اپنا موجودہ اور فعال نمبر رکھیں۔ اکاؤنٹس میں مضبوط سیکیورٹی فیچرز فعال کریں، جیسا کہ ٹو فیکٹر اتھینٹیکیشن اور اکاؤنٹ ریکوری کی سیٹنگز۔ ڈیجیٹل تحفظ کا آغاز سم کے ذمہ دارانہ استعمال سے ہی ممکن ہے۔ بر وقت اور پیشگی اقدامات آپ کی شناخت، مالی تحفظ اور قانونی حیثیت میں مددگار ثابت ہوتے ہیں۔ ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے۔
21: facebook.com/fm247365 FM 247365

अस्सलामुअलैकुम पाकिस्तान, मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो एने सोने। स्लीपलेस नाइट में कहूंगा आपको खुश आमदीद। आपका और मेरा साथ है जनाब तीन बजे तक, और तीन बजे तक आज सजाएंगे महफिल कुछ शेर व शायरी की, कुछ सुनेंगे प्यारी प्यारी सी गजलें, कुछ मेलो से गीत, कुछ करेंगे दिल की बातें, क्योंकि आज है जुमेरात। और जुमेरात को आप तमाम सामईन को पता है कि बज़्मे गजल और बज़्मे शायरी के हवाले से प्रोग्राम होता है, जिसमें हम सिर्फ और सिर्फ दिल की बात करते हैं, प्यार की बात करते हैं, मोहब्बत की बात करते हैं। अच्छा, कभी कभी जुदाई की बात भी होती है, दिल दुखाने की भी बात होती है। वो क्या कहा ना शायर ने, आशियाने की बात करते हो, दिल जलाने की बात करते हो, सारी दुनिया के रंजो गम देकर मुस्कुराने की बात करते हो। तो जनाब ऐसा ही कुछ होगा, अपने दिल की बात, कोई एक बात अपने दिल की लिखिए तो सही, कोई एक शेर, कोई एक जुमला जो आपकी दिल की बेहतरीन कैफियत को बयान कर सके। अब दिल की बेहतरीन कैफियत कब होती है ये भी आप पूछेंगे, क्या बताएं इस हवाले से, क्योंकि हर इंसान खुद ही बता सकता है कि उसकी दिल की बेहतरीन कैफियत कब होती है। एक शेर आप लोगों, जॉन एलिया साहब मुर्शद, उनका एक शेर बहुत अच्छा लगा मुझे, और ऐसा लगा कि मुझे लगा कि जैसे मेरे लिए लिखा है। हाय, यही तो होती है कमाल होता है ये तो शायरों का, कि उनका शेर पढ़कर ऐसा लगता है कि मेरे लिए। मेरी तारीफ करे या मुझे बदनाम करे, मेरी तारीफ करे या मुझे बदनाम करे, जिसने जो भी बात करनी है सरेआम करे। क्या बात है जॉन साहब, पिछले हफ्ते को यानी कि जुमेरात को मैंने एक बहुत ही खूबसूरत सा कलाम इंतखाब आप लोगों की समातों की नजर किया था, मगर उसमें मैंने मेलो ट्रैक्स चलाए थे। अच्छा, आज के शो का भी पैटर्न थोड़ा सा डिफरेंट मैंने रखा है, होंगी तो गजलियात ही, मगर पहला जो घंटा होगा यानी कि एक बजे से लेकर दो बजे तक, मैं सारी जितनी भी नई गजलें हैं या गजल नुमा गीत हैं वो हम चलाएंगे, और दो बजे से लेकर तीन बजे तक हमारे जितने भी प्यारे प्यारे से पुराने बेहतरीन लेजेंड्स सिंगर्स हैं उनकी सुनी हुई गजलें जो हैं दोबारा सुनेंगे और उससे महसूस होंगे। जिंदगी में जो गुजरे हुए लम्हात हैं वो हमें अक्सर ऐसे होते हैं, बहुत अच्छे लम्हात जो हमारे जहनों में नहीं रहते, हम भूलते नहीं हैं उनको, मगर रोजमर्रा और की जो रूटीन है हमारी और हमारी जिंदगी में जो हलचल है हर इंसान की जिंदगी में आजकल, उसमें बस वो किसी कोने कुदरे में छुप जाती है वो लम्हा या वो याद जहन के किसी न किसी कोने में। और अभी रिसेंटली मैंने एक पोस्ट की थी और उसमें एक शेर कहा था, और वो शेर ऐसे ही जहन में आ गया। उस हवाले से मैं आप लोगों को एक बात बताना चाहता हूं, हर एक के साथ ये कैफियत जरूर होती होगी। आज हम फिर उस राह गुजर से गुजरे,
آج پھر ہم اس راہ گزر سے گزرے جہاں تیرا آشیانہ تھا. تو بہت ساری ایسی جگہیں ہوتی ہیں جہاں سے ہم اکثر گزر رہے ہوتے ہیں, لیکن کبھی کبھی ایسی کیفیت انسان کی ہو جاتی ہے کہ اس کو وہ لمحہ یاد آ جاتا, ارے یار یہاں تو میں نے بڑا اچھا وقت گزارا ہوا ہے, اس ایریا میں ہائے میں اس کے ساتھ گزرتا تھا یہاں سے. اچھا ایک اور بھی بات ہے, یہ میں نے پہلے بھی ایک دفعہ ایکسپلین کیا تھا یہ بات, میں اس طرح کی جب لمحات کا ذکر کرتا ہوں باتیں کرتا ہوں تو یوزولی زیادہ تر لوگ یہ سمجھتے ہیں کہ شاید یہ میرے ساتھ گزری ہے یہ تمام روداد. ایسا بھی کچھ نہیں, میں آپ لوگوں کی جو دل کی باتیں ہیں جو کیفیت ہوتی ہے انسان کی اس کو محسوس کرتا ہوں, آبزرو نہیں کرتا ابزارو کرتا ہوں اپنے اندر اور پھر اس کو بیان کرتا ہوں, تو وہ ایسا لگتا ہے کہ دل سے نکل رہی ہے بات. تو یہ ذہن میں رکھیے گا کہ تمام جو لمحات باتیں ذکر جو ہوتا ہے یہ ہر ایک انسان کے عام انسان کے دل کی کہانی ہے, نہ کہ میری ذات تھی. تو جناب راہ گزر کی بات ہوئی. ایک جیسا کہ میں نے آپ کو ابھی بتایا کچھ دیر پہلے کہ میں نے پچھلے ہفتے ایک انتخاب جو ہے آپ لوگوں کی سماعتوں کی نظر کیا تھا, مجھے بہت اچھا لگا تھا لیکن وہ کچھ مزہ نہیں آیا تھا مجھے خود. تو اب وہ آپ لوگوں کی سماعتوں کی نظر کر رہا ہوں, ایک پشیماں سی حسرت مجھے سوچتا ہے, اب وہی شہر محبت سے مجھے سوچتا ہے, میں تو محدود سے لمحوں میں ملی تھی اس سے, میں تو محدود سے لمحوں میں ملی تھی اس سے, پھر بھی وہ کتنی وضاحت سے مجھے سوچتا ہے, جس نے سوچا ہی نہ تھا ہجر کا ممکن ہونا, جس نے سوچا ہی نہ تھا ہجر کا ممکن ہونا, دکھ میں ڈوبی ہوئی حیرت سے مجھے سوچتا ہے, میں تو مر جاؤں اگر سوچنے لگ جاؤں اسے, میں تو مر جاؤں اگر سوچنے لگ جاؤں اسے, اور وہ کتنی سہولت سے مجھے سوچتا ہے, گرچہ ابتر کے مراسم کو بہت دیر ہوئی, گرچہ ابتر کے مراسم کو بہت دیر ہوئی, اب بھی وہ میری اجازت سے مجھے سوچتا ہے, اب بھی وہ میری اجازت سے مجھے سوچتا ہے, کتنا خوش فہم ہے وہ شخص کہ ہر موسم میں, کتنا خوش فہم ہے وہ شخص کہ ہر موسم میں ایک نئے رخ نئی صورت سے مجھے سوچتا ہے. نوشی گیلانی کا یہ انتخاب تھا اور آپ کو لے کر چلتے ہیں جناب, شروع کا ایک گھنٹہ جو ہے وہ ہم نئی غزلوں کو دیں گے اور امید کرتا ہوں کہ آپ کو پسند آئیں گی.

वेलकम बैक कहेंगे सुने हो आप सब को इंतजार सबा रहा बरसों। खूबसूरत सी गजल आपने सुनी और उम्मीद करता हूँ पसंद आई होगी। बढ़ते हैं आपके मैसेजेस की जानिब जनाब, और सबसे पहले हमें मैसेज रिसीव हुआ है जनाब हमारे प्यारे से यूसुफ भाई का। सलाम के बाद कहते हैं कि तमाम सुनने वालों को सलाम और एफ एम 100 की तमाम फैमिली को सलाम, खुसूसी तौर पर हमारी प्यारी सी आंटी चाची और अरूसा बहन को बहुत बहुत शुक्रिया। आई एम अहमद हुसैन माहर फ्रॉम कामिल गोठ, सलाम कह रहे हैं और कह रहे हैं ब्रदर आई होप के आर यू फाइन एंड सब सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम। बहुत मजा आ रहा है मेरे लिए और सब लिसनर्स के लिए, एक कवाली हो जाए तो शो को चार चांद लग जाएंगे। अच्छा आज के शो में कवाली का भी एहतमाम हो सकता है, कोशिश करेंगे जनाब, वादा नहीं है पक्का आपसे। अहमद हुसैन साहब आपके लिए हमने कल भी ट्रैक चलाया था जो आपने कहा था। और आगे बढ़ते हैं जनाब, हमारे प्यारे से मिर्जा शुजात साहब गुज्जर खान से आ गए हैं और कहते हैं कि अस्सलाम वालेकुम नदीम भाई, तमाम सुनने वालों को मेरा आदाब, और कहते हैं वाह वाह जबरदस्त जॉन एलियस साहब का इंतखाब बेहतरीन। और नदीम भाई आज तो संजू आपी का शो में शामिल होना लाजमी बनता है क्योंकि उन जैसे इंतखाब शो में और कोई ला ही नहीं सकता। हाय अल्लाह जी क्या बात कही आपने, वैसे दुरुस्त कहा आपने। आज हमारी इल्तिजा है संजीदा आपी शो में शामिल होनी चाहिए जरूर। अगर संजीदा आपी सुन रही हैं तो जल्दी से आ जाएं वरना मैं धरना दूंगा, खतरनाक हो जाएगा भैया धरना देना। एहतमाम आप देख ही रहे हैं धरने का क्या हो रहा है। इनामुल हक साहब आए हैं और कह रहे हैं अस्सलाम वालेकुम भाईजान, कैसे हैं आंटी चाची और सब सुनने वालों को सलाम। वालेकुम अस्सलाम। फरहीन शहजादी आ गई हैं, फरहीन शहजादी क्या कहती हैं, अस्सलाम वालेकुम क्या हाल है आपके। नदीम भाई कैसे हैं आप, तमाम सुनने वालों को मेरा सलाम, एक इंतखाब भेजा है और हम आपका इंतखाब जरूर शामिल करेंगे कुछ ही देर में, अभी पहले मैसेजेस हो जाएं, यानी कि समझ रही हैं ना आप। और दुबई वाली फरहीन आ गई हैं जनाब, कह रही हैं अस्सलामुअलैकुम और कह रही हैं आज फीता काट दिया, 1:02 पर इनका मैसेज आया जो कि मैंने रीड अभी किया। उसकी वजह यह है फीता आपने ही काटा है यहां पर कि सबसे पहले जो शामिल शो मैसेजेस होते हैं वो हमारे 3636 के होते हैं, तो फीता आपने ही काटा है, बिल्कुल परेशान होने की जरूरत नहीं है। हैं जी ते हैं जी, नौरीन बहन अभी आ गई, कहती हैं अस्सलाम वालेकुम, दिल से भाई को ढेरों सलामती की दुआएं। हाय सो स्वीट मेरी प्यारी सी बहन, अल्लाह ताला आपको भी सलामत रखे और उनके कुछ इंतखाब आए हैं वो हम अभी कुछ ही देर में शामिल करेंगे। और अरे भाई मुबारक हो आप सबको, संजू आखिरकार आ गई और खुसूसी तौर पर मुबारकबाद के मुस्तहक जनाब मोहतरम हमारे मिर्जा साहब हैं क्योंकि उन्होंने अरे वाह भाई भरपूर शिरकत हो गई है इनकी, तमाम इंतखाब आ चुके हैं इनके, लेकिन इनका सबसे पहले हम शामिल करेंगे शो में मैसेज और उसके बाद इनके इंतखाबात की जानिब जाएंगे। तो कहती हैं अस्सलामुअलैकुम रहमतुल्लाहि व बरकातुहू, आफियत की अनगिनत दुआएं, दिल की खुशगवार धड़कनों की मध्यम मध्यम सी धक धक से, बज़्म शायरी में खुश आमदीद कहती हूँ रूहे मन। और कहती हैं कि सुनो अंतुल हयात ए रूहे मन, अगर मैं कुछ लम्हों के लिए अपने होंठ सी लूं और अपनी निगाहों से इजहार मोहब्बत करूं तो क्या तुम बिना कुछ बोले मुस्कुराते हुए अपना सर हिलाकर कह सकते हो कि हां मैं तुम्हारा, बशर्त सांसों ने वफा की तो।
اختتام تک. ساتھ ہوگا. اپنا خیال رکھیے گا اپنوں کے لیے جو آپ کی واپسی کے منتظر ہیں, آپ کے دوست, آپ کی فیملی. سلامت رہیں, بہت بہت شکریہ. جیتی رہیں, مسکراتی رہیں, اور آج کی اس بزم میں آپ کی شمولیت نے چار چاند لگا دیے ہیں. آپ کے انتخابات جو ہیں وہ ہم کچھ ہی دیر میں شامل کریں گے. ارے واہ بھائی واہ, آج تو بھائی پھول ہی پھول سج گئے ہیں اس محفل میں, کیونکہ ہماری مشک بھی آ گئی ہیں. کہہ رہی ہیں السلام علیکم ہینڈسم, کیا حال ہے؟ آج تھوڑا بریک ملا, سوچا آپ سے دو دو ہاتھ کر لیں. جی بالکل, آپ کے شو کو, شو کی فیملی ممبرس کو بہت مس کیا اور کر رہی ہوں. ہینڈسم, آپ کے شو میں ایک بات ہے, سب یاد رکھتے ہیں اپنی مشک کو, خوشی ہوتی ہے. اچھا آپ کے میسج کو آگے بڑھاتے ہیں, لیکن اس بات پر میں کچھ کہوں گا. بہت پیارے, بہت سویٹ لسنرز ہیں سارے ہمارے. آپ یقین مانیے کہ کئی ماہ سے ہمارے کئی پیارے پیارے سے لسنرز جو ہیں, جو میسجز والے لسنرز ہیں, ان کی بات کر رہا ہوں کہ جو غائب ہیں کسی نہ کسی مصروفیت کی بنا پر, لیکن گاہے بگاہے ان کو یاد ہر کوئی کرتا ہے, انکلوڈنگ مائی سیلف. تو اس کیوں, اس کی وجہ یہ ہے کہ آپ سب بہت اچھے ہیں, تمام پرانے لسنرز کو بھی یاد رکھتے ہیں اور نئے آنے والوں کو خوش آمدید بھی کہا جاتا ہے. اچھے سے چاچو, ایس گل, ایچ گل, بابو گل, امین مامو, سمی دولا بھائی, زرین نور, نوری نانٹی, اور بھی بہت یاد آتے ہیں. آپ کو تو پکا والا بھول چکی ہوں. ہاں ہاں بھول چکی ہیں, تو آپ کو ایک غزل ڈیڈیکیٹ کروں گا دو بجے کے بعد. بھولنے پر وقت ملے تو کمنٹس پڑھ لیے, اور آج کی روح من, بزم شاعری کی روح من آپ کے انتخاب اور ہینڈسم کی دل میں اترتی سحر انگیز آواز میں روح من پڑھنا زندگی کا احساس جگاتی ہے. ماشاءاللہ سے یہاں سے اجازت ہے, اور اس کے ساتھ ہی ان کے بھی کچھ انتخاب ہیں, وہ بھی ہم شامل کریں گے. ابھی ہم نے کوئی بھی انتخاب شامل نہیں کیا, آپ کی جانب سے جو آئے ہوئے ہیں وہ ابھی کچھ ہی دیر میں ہم شامل کریں گے. علیم الدین یوسف زئی صاحب بھی آ گئے ہیں, اور کیا کہتے ہیں, واجب الاحترام محترم ندیم اختر بھائی صاحب, السلام علیکم. آپ کی خدمت اقدس میں اپنی ڈائری سے منتخب غزل اور اشعار پیش خدمت ہیں, اور جو آپ کو سینڈ کیے ہیں پڑھیے گا. میری جانب سے تمام ریڈیو سامعین اور آپ کے انتہائی واجب الاحترام والد محترم جاوید اختر صاحب کی خدمت اقدس میں میرا عقیدت بھرا سلام پیش کیجیے گا ہر لمحہ دعا گو نے خواہشات کے ساتھ, علیم الدین یوسف زئی صاحب, ایف بی ایریا کراچی سے. اور جناب ہمارے فرحان بھائی بھی آ گئے ہیں, فرحان رضا صاحب کیا کہتے ہیں. سب کے میں میسجز شامل کر رہا ہوں, اور آپ لوگوں کی جانب سے محبتوں کا اظہار بھرپور طریقے سے ہو رہا ہے انتخاب کی صورت میں, وہ ابھی میں نے شامل نہیں کیے ہیں. کہتے ہیں کہ تمام ہی قابل احترام سماعتوں کو فرحان رضا کا دل کی گہرائیوں سے سلام اور خوش آمدید کہتا ہوں. امیدوار کرم ہوں کہ مزاح عالی وقار فضل یزدانی سے قرین عافیت ہوگا. میری پیاری سی امی اور امی جیسی پیاری سی آنٹی اور سب احباب کے لیے ڈھیروں سلامتی کی دعائیں. فرحان رضا فرام ہوم ٹاؤن نواب شاہ. اچھا انہوں نے اردو بڑی خوبصورت لکھی ہے, جو کہ میں سمجھتا ہوں کہ شاید کافی لوگوں کے سر سے گزر گئی ہو. امید کرم ہوں کہ مزاج عالی وقار فضل یزدانی سے قرین عافیت ہوگا. مختصر یہ کہ میں امید کرتا ہوں کہ آپ بالکل ٹھیک ٹھاک ہوں گے. اور ان کے بھی انتخاب جناب موجود ہیں, جو کہ ہم نے شامل کرنے ہیں. ہمارے لالا آ گئے ہیں بھائی, کہنے جانے جگر یا حبیبی السلام علیکم. جگر آپ کو, ایس گل کو, ایچ گل کو, مشک اور تمام سننے والوں کو پیار بھرا سلام. اور ایس گل, ایچ گل, مشک کو ایک بہترین سی غزل ان تینوں کے نام کر دیجیے گا. بالکل کر دیں گے جناب.
بلکہ بالکل کر دیں گے کیا کر رہے ہیں. تو ابھی جس غزل کی جانب جا رہے ہیں یہ غزل ہم ڈیڈیکیٹ کریں گے ایزگل ایجگل اور مشک کو ایوب آفریدی صاحب کی جانب سے.

हाँ जी जनाब, हिज्जे कर रहा था मैं और अब समझ पाया हूँ। रेहाना कहती हैं पाकिस्तान बाजार से, आसान नहीं मुझे हर किसी का पढ़ लेना, मैं जज्बाते मोहब्बत नहीं लफ्जों की किताब हूँ। क्या बात है। इमाम बख्श सयाल साहब आ चुके हैं टंडोजाम से, और ना सलाम ना दुआ, सिर्फ एक गजल की फरमाइश, वो भी सिंधी। बहुत अच्छे। बढ़ते हैं जनाब आप लोगों के इंतखाब की जानिब, और आप लोगों ने बेतहाशा मैसेजेस अभी भी किए हुए हैं, लेकिन मैं समझता हूँ कि अब आप लोगों के इंतखाब यकबाद दीगरे शामिल शो करने चाहिए। तो आगाज करेंगे संजू के इंतखाब से। कहती हैं कि मेरी रूह मन दिलरुबा जाना, मैं तुम्हारे लहजे की लर्जिश को शबनम की तरह चुनकर दिल के गुलदान में रखूंगा, तुम्हारी सांसों की थकन को नर्म हवा की तरह सहलाकर सुकून के दायरे में बिठाऊंगा। सुनो ए मलकाए सुखन, आज लफ्जों की सल्तनत को जरा देर के लिए तातील दो, आज तुम खुद एक मुकम्मल नज्म बन जाओ, बेकाफिया बेबहर मगर सरापाए सच, तुम्हारे कंधों पर रखे बरसों के बोझ को खामोशी की नींद सुला दो, तुम्हारे दिल के कोने में जो अधूरे जुमले सिसक रहे हैं उन्हें उम्मीद के नुक्तों से मुकम्मल कर दूं, मैं तुम्हारी आंखों में छुपी थकन को ख्वाबों के रंगों से धो दूंगा, तुम्हारी हर खामोशी को सुनूंगा, तुम्हारी हर मुस्कुराहट को संभालूंगा, तुम्हारे हर बिखराव को अपने सब्र की सुई से सी दूंगा। आओ इस रात को गवाह बनाते हैं कि तुम लफ्जों की मलिका हो और मैं तुम्हारे सुकून का खादिम, तुम इस्तियारों की साजिंदा हो और मैं तुम्हारी थकन का मुहाफिज, यूं हम दोनों मिलकर एक ऐसी नज्म लिखेंगे जिसका उन्वान मोहब्बत होगा, मोहब्बत होगा, मोहब्बत और लाजवाब इश्क होगा। पहला इंतखाब जनाब संजू का हमने शामिल किया, इनके दूसरे इंतखाब की जानिब भी जाएंगे, मगर अभी और इंतखाब भी शामिल करने हैं जनाब हमने। तो अभी हम बढ़ते हैं नौरीन तौसीफ के इंतखाब की जानिब, जो उन्होंने भेजा। निदा फाजली का इंतखाब है ये, और कहती हैं कि उनको भी हमसे मोहब्बत हो जरूरी तो नहीं, उनको भी हमसे मोहब्बत हो जरूरी तो नहीं, एक सी दोनों की हालत हो जरूरी तो नहीं, बदली बदली सी नजर आती है दुनिया हमको, उसमें उनकी भी इनायत हो जरूरी तो नहीं, जागते रहते हैं हम रात भर उनकी याद में, रात भर उनको भी नींद ना आए जरूरी तो नहीं, जिसको कहते हैं मोहब्बत है खुदा की नेमत, सबकी किस्मत में ये दौलत हो जरूरी तो नहीं, चांद छूने की तमन्ना तो है हमको भी मगर दूर का चांद हकीकत हो जरूरी तो नहीं।
بہت خوب جناب, بہت خوب. اور ان کے چند انتخاب اور ہیں, وہ بھی ہم بعد میں شامل کریں گے. اور آگے بڑھتے ہیں. فرحین شہزادی جو ہیں ان کا انتخاب جناب, اور وہ کہتی ہیں کہ میں دل پہ جبر کروں گا تجھے بھلا دوں گا. ہائے ہائے ہائے کیا بات ہے, میرے پسندیدہ شاعر ہیں. پہلے مصرے سے سمجھیا ہوں. میں دل پر جبر کروں گا تجھے بھلا دوں گا, مروں گا خود بھی تجھے بھی کڑی سزا دوں گا. یہ تیرگی میرے گھر کا ہی کیوں مقدر ہو, یہ تیرگی میرے ہی گھر کا کیوں مقدر ہو, میں تیرے شہر کے سارے دیے بھجا دوں گا. ہوا کا ہاتھ بٹاؤں گا ہر تباہی میں, ہر شجر سے پرندے میں خود اڑا دوں گا. وفا کروں گا کسی سوگوار چہرے سے, پرانی قبر پہ قطبہ نیا سجا دوں گا. اسی خیال میں گزری ہے شام درد اکثر, کہ درد حد سے بڑھے گا تو مسکرا دوں گا. تو آسمان کی صورت ہے گر پڑے گا کبھی, تو آسمان کی صورت ہے گر پڑے گا کبھی, زمین ہوں میں بھی مگر تجھ کو آسرا دوں گا. بڑھا رہی ہیں میرے دکھ نشانیاں تیری, میں تیرے خط تیری تصویر تک جلا دوں گا. بہت دنوں سے میرا دل اداس ہے محسن, اس آئینے کو کوئی عکس اب نیا دوں گا. کیا لکھا ہے جناب, شاعر درد محسن نقوی صاحب, اور مجموعہ کلام بھی لکھا ہے انہوں نے برگ صحرا. فرحین شہزادی بہت بہت شکریہ, آپ کا بھی انتخاب ہم نے شامل کر لیا ہے. اور کون کون رہ گئے ہیں جی, آ گئی ہیں ہماری فرحین ایک اور دبئی والی. لیکن فرحین آپ کا جو ہے نا ہم انتخاب ابھی بعد میں شامل کریں گے, مطلب اسی لنک میں شامل کریں گے, لیکن ایک دو انتخاب اور شامل کرنے کے بعد. تو ابھی ہم چلتے ہیں جناب فرحان رضا بھائی صاحب کی جانب اور ان کے انتخاب شامل کرتے ہیں. مستر خیر آبادی کا انتخاب یہ لے کر آئے ہیں, غزل ہے اور کہتے ہیں نہ کسی کی آنکھ کا نور ہوں نہ کسی کے دل کا قرار ہوں, جو کسی کے کام نہ آ سکے میں وہ ایک مشت غبار ہوں. میرا رنگ روپ بگڑ گیا, میرا یار مجھ سے بچھڑ گیا, جو چمن خزاں میں اجڑ گیا میں اسی کی فضل بہار ہوں. پائے فاتحہ کوئی آئے کیوں, کوئی چار پھول چڑھائے کیوں, کوئی آ کے شمع جلائے کیوں, میں وہ بے کسی کا مزار ہوں. میں نہیں ہوں نغمہ جام فضا, مجھے سن کے کوئی کرے گا کیا, میں بڑے بزرگ کی ہوں صدا, میں بڑے بروگ کی ہوں صدا, میں بڑی دکھی کی پکار ہوں. کیا بات ہے بھائی. اور آپ کے باقی جو انتخاب ہیں ہم جو رہ گئے ہیں سب کے شامل شو کریں گے تھوڑی تھوڑی دیر میں, اگلے اننگ میں کریں گے اگلا انتخاب. اور کیا کہنے ہیں, واہ جی زبردست سنجیدہ, ابھی شکریہ شکریہ, پلے لسٹ اعلی ہے بہت خوب. ابھی تو دو بجے کے بعد آپ سنیے گا وہ میرا پسندیدہ سیگمنٹ یو کن سے کے ہوگا جب میں پرانی غزلیں چلاؤں گا, ابھی کچھ نئی ہیں. اور سنجو آپی تسری تے گڈ کر کے رکھ چھوڑا, سنجو آپی کا ایک ہی بھائی مرزا بھائی, مرزا بھائی جیتے رہو جیتے رہو مرزا شجاعت صاحب. اور حمید گل صاحب آ گئے ہیں, کیا بات ہے, کہہ رہے ہیں جناب من
हाय हाय, अस्सलामु अलैकुम, सलामत रहे हमेशा। एक शेर और एक नज्म पेश खिदमत है। पहले हम आपकी नज्म शामिल करेंगे। कहते हैं, नज्म का उन्वान है, चलो एक बार, चलो एक बार फिर से हम छुपन छुपाई खेलते हैं। वो ख्वाब जो आंखों में रुक गए थे, उन्हें उसी समत धकेलते हैं जहां से सिलसिला मुनकता हुआ था।